0: जे काथे का ज्यादती थी आ का गलत गाल थी आ जे यो असालु थण मुजो पुत्र अकबर अबासिया फॉरेन रिटन भी आ हाईएस्ट मार्क्स तो यस रिटन इंटरव्यू में पास न थियो या खबर त के को नहीं दबा नासिर शाह जे पुत्र के जे गए पब्लिक सर्विस कमीशन में नौकरी न मिली
1: अकेडमिक फोरम्स हूंदा जिथे उनकी शिकायत मिली वाली
2: ये मुख्य ना खबर को ये चीज आए को कि इन्वॉल्वमेंट आए अगर होती तो सीएम साहब कभी भी चीज बर्दाश्त न करो
3: अगर इस तरह की बात रेज हुई है तो इसका जरूर जो है डिपार्टमेंट जो है वो इसकी तह तक पहुंचेगा और देखेगा। हम कभी भी नहीं चाहेंगे कि हमारे नौजवान जो है उनके साथ कोई भी गलत हो।
4: सिंध हुकूमत इनके जांच कराईंदी जाहिरी गल आवाम भी यो ही चाहे तो फ्री एंड इम्पार्शल अगर इंक्वायरी थी तो उनमें सचो साबित थी वो जी शलत होंगी तो बची थी।
5: सिंध पब्लिक सर्विस कमीशन से पैंजा नवाजी ए मेरिट की लतार जा इल्जाम सिंध के चूंडियल नुमाइंदन जो मौकफ भी सामूं अची वो। केटीएन न्यूज से गालाईंदे सूबाई वजीर नासिर शाह चयो आए त हुकूमत मेरिट ते यकीन रखे थी मेरिट की लतार बाबत कें वट शायदियों आन पेश मुझे पुट भी लिखित में कमीशन जो इम्तिहान पास कर हो इंटरव्यू में फेल थो गरीबन जा बार भी कमीशन में पास थिया उन जो किथे जिक्र ही न पो थे। हुकूमती धुर के बेन वजीर एमपीएस रुगो इल्जाम न लगन घुर्जन इदारा मौजूद आन शायद अचन घुर्जन वो वजीर मुराद अली शाह मामले की जांच कराए रो है पास खुश फेल मायूस इल्जाम न लगन घुर्जन।
6: आप सुन रहे थे जीएफएम नेटवर्क पर केटीएन न्यूज।
7: मटियारी के हो तो आवाज भी मटियारी की है सुनते रहो GAFM 91.6।
8: क्या देख रहे हो ये सब तो तुम बाहर से रकम वसूल करने पर भी जीत सकते हो। बाहर से भेजी गई रकम बैंक अलबीब के कैश काउंटर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनाम जीतने का मौका पाओगे जैसे कि ग्रैंड प्राइज 600cc कार साथ ही मोटरसाइकिल्स स्मार्टफोन्स और स्मार्ट वॉचेस। इन भाई साहब की तरह बड़ा ख्वाब देखें 538 शहरों में बैंक अलबीब के 1320 से ज्यादा ब्रांचेस और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है। अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक अलबीब से वसूल करें और हर महीने लकी ड्रॉ में शामिल हो जाएं। तो भाई साहब क्या समझे।
9: बैंक अलबीब रिश्ता भरोसे का।
10: लोग कहते हैं मेरी स्किन की चमक है डायमंड जैसी। मेरी स्किन की डायमंड जैसी चमक है मे डायमंड ग्लो ब्लीच क्रीम से, जो डीप क्लीन करे और दे 4 गुना ब्राइटनेस। चमक ऐसी डायमंड स्किन जैसी है मे डायमंड ग्लो ब्लीच क्रीम। लोग कहते हैं मेरी स्किन की चमक है डायमंड जैसी। मेरी स्किन की डायमंड जैसी चमक है मे डायमंड ग्लो ब्लीच क्रीम से, जो डीप क्लीन करे और दे 4 गुना ब्राइटनेस। चमक ऐसी डायमंड स्किन जैसी है मे डायमंड ग्लो ब्लीच क्रीम।
8: क्या देख रहे हो ये सब तो तुम बाहर से रकम वसूल करने पर भी जीत सकते हो। बाहर से भेजी गई रकम बैंक अलबीब के कैश काउंटर से वसूल करोगे तो हर रेमिटेंस पर शानदार इनाम जीतने का मौका पाओगे जैसे कि ग्रैंड प्राइज 600cc कार साथ ही मोटरसाइकिल्स स्मार्टफोन्स और स्मार्ट वॉचेस। इन भाई साहब की तरह बड़ा ख्वाब देखें 538 शहरों में बैंक अलबीब के 1320 से ज्यादा ब्रांचेस और ग्लोबली ट्रस्टेड पार्टनर्स के साथ आपका पैसा दुनिया के किसी भी कोने से आप तक मिनटों में पहुंचता है। अपनी रेमिटेंस 19 फरवरी से 25 मई के दरमियान बैंक अलबीब से वसूल करें और हर माह में शामिल हो जाएं। तो भाई साहब क्या समझे।
9: बैंक अलबीब रिश्ता भरोसे का।
11: तालीमुल कुरान कुरान मजीद के लफ्जी तर्जमा और तफसीर पर मुबनी प्रोग्राम मुकर्रा है डॉक्टर फरहत हाशमी।
12: नहमदुहु व नुसल्ली अला रसूलिहिल करीम अम्मा बाद फऔज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम रब्बि शरहली सदरी व यस्सिरली अम्री वहलुल उक़दतम मिन लिसानी यफ़क़हु क़ौली। वबन सबील और मुसाफिर। अब देखें कि मुसाफिर तो होते ही अजनबी हैं लेकिन उनके हुकूक को भी इस्लाम ने महफूज किया। इससे आप अंदाजा लगा सकते हैं कि इस्लाम में इंसान की कितनी कदर है, कितनी वैल्यू है, कि तुम्हारा एहसान تمہاری خیر خواہی اور تمہاری بھلائی صرف ان لوگوں کے ساتھ نہ ہو جن کو تم جانتے ہو یا جن سے تمہاری قرابت داری ہے یا کوئی خون کا رشتہ ہے یا جن سے تمہارا کوئی لین دین ہے یا کوئی کاروبار کی شراکت ہے یا ویسے کوئی پہچان ہے. تمہاری بھلائی اور خیر خواہی ان لوگوں کے ساتھ بھی ہونی چاہیے کہ جن کو تم لمحے بھر کے لیے جانو، تھوڑی دیر کے لیے جانو اور پھر وہ چلے جائیں، یعنی مسافر کہ جن کو تم ماضی میں کچھ نہیں جانتے تھے، پھر اچانک کہیں آمنا سامنا ہوا کسی سفر میں، یا کوئی شخص مسافر بن کر آیا اور پھر چلا گیا. تو بھلائی صرف اس سے نہ کرو جس سے تمہیں بھلائی ملتی ہے اور خیر ملتی ہے، اس سے بھی کرو جس سے تمہاری کوئی جان پہچان نہیں، تم اس کے بارے میں کچھ علم نہیں رکھتے، وہ مسافر ہے. حتیٰ کہ مسافر کو زکوٰۃ کے مال میں بھی مستحق قرار دیا گیا اگر وہ ضرورت مند ہو اس وقت. نبی صلی اللہ علیہ وسلم کے وہ ارشادات جو مسافروں کے بارے میں ہیں وہ کچھ یوں ہیں. حضرت ابو سعید خدری کہتے ہیں کہ ہم ایک سفر میں جا رہے تھے، اثنائے سفر میں آپ صلی اللہ علیہ وسلم نے ہمیں فرمایا جس کے پاس فاضل سواری ہو، فاضل کا کیا مطلب؟ زائد، ایکسٹرا، وہ اسے دے دے جس کے پاس سواری نہیں. جس کے پاس زائد کھانا ہو وہ اسے دے دے جس کے پاس کھانا نہیں. غرضے کہ آپ نے مال کی ایک ایک قسم کا الگ الگ ذکر کیا، یعنی صرف کھانے اور سواری کا ہی نہیں، مال کی ہر قسم کا الگ الگ ذکر کیا، حتیٰ کہ ہم یہ سمجھنے لگے کہ اپنے زائد مال میں ہمارا کوئی حق نہیں. اس سے آپ اندازہ لگائیں کہ جب لوگ اکٹھے سفر کر رہے ہوں تو انہیں ایک دوسرے کی ضروریات کا کس قدر خیال رکھنا چاہیے. مثلاً حج کے سفر میں لوگ اکٹھے ہوتے ہیں، یا کسی تعلیمی ٹرپ میں ہو سکتے ہیں، یا ویسے بھی اگر نہیں بھی جانتے، کیونکہ والجار الجنوب اجنبیوں کے ساتھ بھی، کہ آپ کسی ٹرین میں وقتی طور پہ ساتھ بیٹھے یا جہاز میں، تو آپ دیکھ رہے ہیں کہ دوسرے کو ضرورت ہے، کسی کو پانی چاہیے، کسی کو اٹھنے کے لیے مدد چاہیے، کسی کو بوجھ اٹھانے کے لیے کچھ مدد چاہیے، تو ایسے تمام مواقع پر دوسرے کا خیال رکھنا چاہیے. حضرت عبداللہ بن عمر نے ایک شخص کو جو سفر پر روانہ ہو رہا تھا کہا کہ میرے پاس آؤ، میں تمہیں ایسے ہی رخصت کروں جیسے رسول اللہ صلی اللہ علیہ وسلم ہمیں رخصت کیا کرتے تھے. پھر انہوں نے کہا استودع اللہ دینک و امانتک و خواتیم عملک، میں تمہارا دین، تمہاری امانت اور تمہارے آخری اعمال اللہ کے سپرد کرتا ہوں. کیونکہ سفر میں ہو سکتا ہے کہ تم پلٹ نہ سکو تو تم کرتا ہوں. اس سے کیا پتہ کہ تو رشتہ داروں کے ساتھ، مسافر کے ساتھ احسان کرنا ہے، تو صرف احسان

0: पाकिस्तान डफाक खणबाद फ्री वे तो कें भी सूरत में कबूल न कंदासीं। तेहरान सां अञा भी मुआहदे जा इम्कान मौजूद आहिनि। ईरानी स्पीकर मोहम्मद बाकिर कालीबाग चयो आहे ईरान एटमी प्रोग्राम ते ठा न कंदो। तेहरान जे ॾिनल 14 तजवीज़नि जो ॿियो को बि मुतबादल न आहे। तेहरान अमरीकी देर जी क़ीमत टैक्स ॾींदड़ अमरीकी शहरनि खे भरणी पवंदी। वज़ीर आज़म शहबाज शरीफ जी सदारत हेठि मुल्की एक्सपोर्ट बाबति इजलास। वज़ीर आज़म जे नंढे ऐं विचोले कारोबार सनअतनि खे सहूलियतूं फराहम करण बाबति हिकमत ऐं अमली जोड़ण जी हिदायत। एक्सपोर्ट ते वधल सनअरण ते आहे। एक्सपोर्ट में वाध जो कारण बणजंदड़ नवनि कारो
1: اور آدمی ملک کے جو سب سے بڑے آئینی عہدے پہ بیٹھے ہوئے ہیں ہیڈ آف دی اسٹیٹ پریزیڈنٹ آف پاکستان، ان کی جھوٹی خبریں کبھی اور یہ ساری چیزیں پروپیگنڈا کا حصہ ہیں، اس کا حقیقت سے کوئی تعلق مطلب وفاقی حکومت نے کوئی مسودہ شیئر نہیں کیا، آنی نہیں آنی یہ پتہ نہیں ہے، آپ اس مشن کی تقسیم بھی لے کر آ گئے، اس کی تقسیم کسی بھی صورت میں نہیں ہوگی، سندھ کی تقسیم ہے نہ کوئی کر سکتا ہے نہ ہم ہونے دیں گے۔
0: وفاق ऐं सिंध हुकूमत विच में इख़्तिलाफ़नि वारियूं ॻाल्हियूं बेबुनियाद आहिनि। वफ़ाक़ी